0: रोजगार का लाड़कर मिंदर मुसाफिर बस जलमग थी जो हादसे जो शिकार फोते जो अंग वधी अठ थी वियो टीह का वधी का जख्मी मुसाफिर कोच ते रफ्तार सबब विंगू वारे इलाके में कल्टी थी पई हादसे जे फोतिन मां पंज जणन जी ड्राइवर फिदा हुसैन क्लीनर रुसवा मोहम्मद बचल आमिर अली ए सदाम हुसैन तौर सुण फोतिन जा लाश ए जख्मी शदात कोच अस्पताल मुंतकिल किया विया। कराची बार चूंडन के इलेक्शन कमिश्नर अमले के हिसाण ए बैलेट पेपर्स के गलत इस्तेमाल वन इल्जाम की जांच जो मुतालबो कर छो। बार चूंडन में इलेक्शन कमिश्नर तौर मुकर्र एडवोकेट अब्दुल सत्तार लोहानी सिंध बार काउंसिल के एग्जीक्यूटिव कमेटी के चेयरमैन के खत लिखी छो। इन खत में जाना है तो सिंध बार काउंसिल के एग्जीक्यूटिव कमेटी पारा कराची बार एसोसिएशन के इलेक्शन लाए मुख्य इलेक्शन कमिश्नर मुकर्र किया हो। हर पोलिंग लाए 300 बैलेट पेपर रखा वह हुआ। कें भी मेंबर के बैलेट रूम अंदर अचान की इजाजत न हुई। इतला मिले तो जिले ओभर के एक पोलिंग स्टेशन से धांधली थी रही है। उतें पैतासी तो बैलेट पेपर वकील के हथन में हुआ ए नारेबाजी थी रही हुई। असिस्टेंट रिटर्निंग मुख्य हिरासा के वो बगैर के सुबुत के दादन के इल्जाम हया वह शफाफ जांच कराई वे कें ऑफिसर या मेंबर के मुलस अचान या सबूत होजन तो उन्होंने खिलाफ़ सख्त कार्रवाई की वे।
1: लदो खी भजी असंगे फोन पे ये बुदायस तो छोक मारे छी अस पुछा कई तो छो मारी मारी तुम टेंशन न कर मु छोक परणा छी अस तू किथे परणाई कड़ी जाते परणाई असा जा बुधा अस लाश उन घर में भरवन थे जिता भजी उत घर में थे
2: गिरफ्तार थे
1: न जवाबदार अगर गिरफ्तार ना थे मुझे तरफ में कार्रवाई हल पी
3: फिल्म अचे तो तू खपाए छी अस कनी थी वो अस बुधा कें तू बाद में अच मारे पूरे छी इन कर नंबर बंद कर
0: सिंध में वधीक एक नारी कार की कुदी रस्म के भर चढ़ी वही झोल वेझो जवाबदार पांजे 15 साल की धी के कतल करण बाद लाश घर में पूरे छो। चैन ढीन बाद पूरे लाश हथ गाजी शाह वरसा जवाबदार सिकंदर लिगारी 15 वरी की धी फरीदा के कतल कर लाश घर अंदर दफनायण बाद कर छे फरार। वाके जो पहरे ढी इतला मिलने बावजूद पुलिस चैन ढीन का वाके वाले हंध पची घर में पूरे लाश कर अस्पताल मुंतकिल कर छो। वाके जो केस भी दाखिल
4: सोलर ए बैटरी से डायरेक्ट हले।
5: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
6: क्या देख रहे हो ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600 सीसी कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे
7: बैंक अलबीब रिश्ता भरोसे का।
8: लोग कहते हैं मेरी स्किन की चमक है डायमंड जैसी। मेरी स्किन की डायमंड जैसी चमक है मेड डायमंड ग्लो ब्लीच क्रीम से जो डीप क्लीन करे और दे 4 गुना ब्राइटनेस। चमक ऐसी डायमंड स्किन जैसी है मेड डायमंड ग्लो ब्लीच क्रीम। लोग कहते हैं मेरी स्किन की चमक है डायमंड जैसी। मेरी स्किन की डायमंड जैसी चमक है मेड डायमंड ग्लो ब्लीच क्रीम से जो डीप क्लीन करे और दे 4 गुना ब्राइटनेस। चमक ऐसी डायमंड स्किन जैसी है मेड डायमंड ग्लो ब्लीच क्रीम।
6: क्या देख रहे हो ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600 सीसी कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें 538 शहरों में बैंक अल हबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है।
9: अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अल हबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं।
6: तो भाई साहब क्या समझे।
7: बैंक अल हबीब, रिश्ता भरोसे का।
10: सोना साईं, कुछ खबर अथव?
11: छा थियो आहे सोणी?
10: ॿिनि ॾींहनि खां सोलर वारी बैटरी ख़राब थी पई आहे। नई बैटरी कॾहिं आणींदा?
11: सोणी, हिन महांगाई जे दौर में नई बैटरीअ जी ज़रूरत ई कोन्हे। पंहिंजी पुराणी बैटरी कराची बैटरी सर्विस वारनि ॾांहुं अॼु ई खणी पियो वञा। उहे अधु क़ीमत में पुराणी बैटरीअ में नयूं प्लेटूं ऐं सेल लॻाए बैटरीअ खे सफ़ा नओ करे छॾींदा।
10: साईं, पोइ इहा बैटरी जल्दी त ख़राब कोन थींदी?
11: न न सोणी, कराची बैटरी सर्विस वारा 6 महीना गारंटी पिया ॾियनि।
10: वाह वाह, पोइ साईं जल्दी करियो, हाणे वञी बैटरी ठाराए अचो।
11: कराची बैटरी सर्विस तां पंहिंजे यूपीएस ट्रैक्टर ऐं सोलर वग़ैरह जी ख़राब बैटरीअ में नयूं प्लेटूं ऐं सेल लॻाए नओं बणायो। असां वटि भॻल ऐं फाटल बैटरीअ जो कमु तसली बख़्श ऐं रियायती कयो वेंदो आहे। कराची बैटरी सर्विस, एड्रेस मोहनी बाज़ार, झूलेलाल बिरयानी, नज़्द मुस्लिम हाई स्कूल, सिटी गेस्ट हाउस वारी घिटी, नवाबशाह। मोबाइल नंबर 03018457919।
12: हाणे हैरत अंगेज़ ऐं जदीद मशीन ज़रिए पंहिंजो मुकमल चेकअप करायो ऐं होम्योपैथिक इलाज सां कुदरती शिफ़ा हासिल करियो। सिहत ऐं तंदुरुस्तीअ जी नई राह ते गामज़न थियो त पोइ देर छो। अव्हां जे पंहिंजे शहर सकरनि मशहूर व मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत, DHMS सिंध, RHMP पाकिस्तान, जनरल फिज़िशियन, माहिर अमराज, मादो ऐं जिगर, गुर्दे पिते जी पथरी ऐं सोज, पुराणी खंघि, ज़ुकाम, दिल जी तकलीफ़, अध मथे जो सूर, अखियुनि जी ख़ारिश, जोड़नि जो सूर, बुखार, ॿारनि जो देर सां हलणु, शुगर, दिमाग़ी कमज़ोरी, ख़ारिश, नासूर, खूनी वबादी बवासीर, उन्हनि सभिनी बीमारियुनि जो मुकमल इलाज कयो वेंदो आहे। होमियो डॉक्टर हारिस जावेद राजपूत, टाइम रोज़ानो सुबुह 9 वॻे खां शाम 5 वॻे ताईं, बरोज़ जुमो मोकल आहे। एड्रेस सकरन होम्योपैथिक क्लिनिक, शेरवानी कीरिया, मेहरापुर रोड, सकरन। वधीक मशोरे ऐं राब जे लाइ 0327-99-84-763।
13: सिंध का हर चप्पा हर गोशा
14: GAFM 88 नेटवर्क से जुड़ा।
13: GAFM 88 नेटवर्क, सिंध की आवाज।
15: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي قل لمن ما في السماوات والارض کہہ دیجئے کس کے لیے ہے جو کچھ آسمانوں اور زمین میں ہے یہ سب کس کا ہے ان سے پوچھو اس کا مالک کون ہے ویسے کون مالک ہوتا ہے کسی بھی چیز کا جس نے اس کو بنایا ہو یا خریدا ہو یا اس کو اون کرتا ہو اللہ نے ان سب چیزوں کو بنایا تو مالک بھی وہی ہے اگر کوئی نہ گواہی دے تو قل آپ کہہ دیجئے للہ اللہ کے لیے ہے کتب علی نفسہ الرحمہ اس نے اپنی ذات پر رحمت لکھ رکھی ہے جیسا کہ سورۃ الاعراف کی آیت 156 میں آتا ہے وَرَحْمَتِي وَسِعَتْ كُلَّ شَيْءٍ میری رحمت ہر چیز پر چھائی ہوئی ہے لیکن فائدہ کس کو دیتی ہے فَسَأَكْتُبُهَا لِلَّذِينَ يَتَّقُونَ میں انقریب لکھ دوں گا ان لوگوں کے لیے جو تقوی اختیار کرتے ہیں وَيُؤْتُونَ الزَّكَاةَ اور زکات دیتے ہیں وَالَّذِينَ هُمْ بِآيَاتِنَا يُؤْمِنُونَ اور وہ لوگ جو ہماری آیات پر ایمان رکھتے ہیں لَيَجْمَعَنَّكُمْ إِلَى يَوْمِ الْقِيَامَةِ البتہ ضرور جمع کرے گا تم سب کو قیامت کے دن تک الہ یہاں بمانہ فی ہے یعنی قیامت کے دن میں قیامت کے دن سب کو جمع کر لے گا لا ریب فی جس میں کوئی شک نہیں یعنی جس کے آنے میں شک نہیں الذین خسروا انفسہم وہ لوگ جنہوں نے اپنے نفسوں کو خسارے میں مبتلا کیا فہم لا یؤمنون تو وہ ایمان نہیں لاتے اب آپ دیکھیے کہ پوری زمین و آسمان اللہ کا ہر چیز کا مالک وہ لیکن لوگ اسی کا انکار کرتے ہیں سب کچھ لیتے بھی اسی سے ہیں پھر اسی کی اطاعت نہیں کرتے، اس کا انکار کرتے ہیں یا اس کے حکموں کا انکار کرتے ہیں، اس کے باوجود اللہ تعالیٰ نے ان کو زمین میں رہنے کی اجازت دی ہوئی. آپ ذرا جائیں کسی کے گھر دو دن کے لیے اور گھر والوں کی ایک بات نہ مانیں، اپنی مرضی وہاں کریں، پھر آپ دیکھیں کہ وہ آپ کے ساتھ کیا کرتے ہیں. آپ نے دیکھا ہوگا کہ مثلاً بعض اوقات آپ کو سرونٹ رکھتے ہیں، آپ اس سے کچھ کہتے ہیں وہ کچھ کرتا ہے، تو آپ کیا کرتے ہیں، جاؤ بھائی چھٹی کرو، تمہارے ساتھ ہمارا گزارا نہیں، شام سے پہلے رخصت کرتے ہیں. ہم سب اپنے آپ کو اللہ کا غلام کہتے ہیں، اللہ کا بندہ کہتے ہیں، اس کی زمین پہ رہتے ہیں، سب کچھ کھاتے پیتے ہیں اور اسی کی نافرمانی کرتے ہیں، اسی کو ناراض کرتے ہیں، پھر بھی وہ پکڑتا نہیں. کیوں؟ اس لیے کہ وہ بہت مہربان ہے. اس نے جو مدت ہمارے لیے مقرر کی ہے، اس مدت میں وہ ہم کو زمین پہ رہنے دے رہا ہے، اور یہ اس کی رحمت کی وجہ سے ہے. کتب علی نفسہ الرحمۃ، اس نے اپنی ذات پہ رحمت لکھ رکھی ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، جب اللہ تعالیٰ نے کائنات کو پیدا کرنے کا فیصلہ کیا تو اپنی کتاب میں اپنے بارے میں یہ لکھ لیا، اور وہ لکھا ہوا اللہ تعالیٰ کے پاس موجود ہے کہ ان رحمتی تغلب غضبی، میری رحمت میرے غضب پر غالب رہے گی. ورنہ اتنا بڑا بادشاہ اور اس کے سامنے یہ انسان جیسی مخلوق نافرمانیاں کرنے والی، اس کے بس میں ہے کہ ایک دن نہ جینے دے ان کو، اگلا سانس نہ لینے دے ان کو، لیکن اگر یہ زندگی قائم ہے تو اس کی رحمت کی وجہ سے. مگر کوئی اس رحمت سے ناجائز فائدہ نہ اٹھائے اور مستقل طور پر اس کی نافرمانی نہ کرتا چلا جائے. کیوں؟ اس لیے کہ لئے

0: جڏهن ماءُ پنهنجو خیال رکھندی آهي ته صحت نسلن تائیں هلندي آهي. هي پیغام کش فاؤنڈیشن ۽ کینیڈین گورنمنٹ جي طرفان پيش ڪيو ويو.
1: چھا اوهان جو چهرو بے جان ۽ ڈل لڳي ٿو؟ हाणे वक़्त आहे चमकण जो. हेमे डायमंड ग्लो ब्लीच क्रीम सां कुदरती जुज़न सां तयार कयल, जेका ॾे कुदरती निखार, साफ़, नरम ऐं रोशन चहिरो. पहिरें ई इस्तेमाल में फ़र्क़ महसूस करियो. हेमे डायमंड ग्लो ब्लीच क्रीम, तव्हां बि चमकायो पंहिंजो चहिरो जीअं हुजे हीरो. हेमे डायमंड ग्लो ब्लीच क्रीम, चहिरे जी असल चमक जो राज़.
2: हर पहर जिंदगी की लहर, जीएफएम 88 नेटवर्क, सिंध की आवाज़.

0: हाँ नरम चमक आई साफ जल्द रुगो हिक क्रीम जी दूरी ते पेश आहे हेमे नेचुरल्स जी डायमंड ग्लो ब्यूटी क्रीम जिह में शामिल आहे SPF 30 सिज जे नुकसानकार किरणन खा बचा लाए कोजिक एसिड आई जल्द मा दाग धब्बा निशानात खत्म कर लाए विटामिन सी ग्लूटाथायोन आई आर्बुटिन जेके डियन तव्हांजे चेहरे के कुदरती साफ आई चमकदार ग्लो रोजानो इस्तेमाल करियो हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम आई हासिल करियो नो ग्लो नो एतमाद हर डी हुजे एक नो ग्लो एक नो कॉन्फिडेंस हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम
1: جی دوستو رونق محفل پروگرام میں بابر شیخ آئے ہمارے ساتھ گڈ ہیں اج جی گزارت چے پئی تمام سولی گزارتا جے کما اناؤنس کیا پے جے 888 تھی مگے انسر دین چاہن تو دے سکن تھا گزارت چے پئی تو وہ کیر آہے جے کو گونگو بوڑو ائی اندھو آہے پر ہمیشہ سچ گلائے تو ان جو جواب تھا پروگرام میں شامل تھی دیندو ایز ویل ایز تما کے بدائندو ہلا تے ہیمے نیچرلز ڈائمنڈ گلو بیوٹی کریم جے کا ہے یا استعمال کرنے سان تما کے 7 ڈیز دے اندر رزلٹ ملی سکے تو ائی اگر اما جی چہرے تے ودن دن امید اثرات کچھ ودی کے نظر اچن پیا تما جی امید جے کیا تے گھٹ آئے پر چہرے تا ودی کے پی فیل تھی چہرے تے گنجا اچ وی ہیں تے یہ تما جا جے کن ممکن صحیح تھی سکن تھا اسکن تما جی بالکل ینگ ینگ تھی سکے تھی سمپلی تما کے ہیمے نیچرلز وارن جی پروڈکٹ کے آزمائنو آئے چھاکن تے جن آزمائیو آئے انہیں یہی گال کہی آئے تو واقعی بابا ہیمے آئے جیڑی بدھی سی ہیمے تیڑی نکتی آئے تو تمام ان کے استعمال کرے سکو تھا آئیں 7 ڈیز دے اندر ان جو تمہاں کے ریزلٹ جو ہے نا باقاعدہ طور تے سٹھو ملی سکے تو دوستو ان جو ہیلپ لائن نمبر بھی تمہاں نوٹ کرے سکو تھا جے کدی اواں دے شہر میں ہیمے بیوٹی کریم اویلیبل نہ ہے تے جی ان جو ہیلپ لائن نمبر آ ہے 0336 7135 407 जी हाँ नंबर वन सेकेंड रिपीट क्या पे 0336 71 35 407 इन नंबर से तुम कॉल करें हेमे ब्यूटी क्रीम के बारे में इन मालूम वी सो था जी पुछी सो था तो जी हाँ हेमे ब्यूटी क्रीम तवे शहर के वेझे कड़े स्टोर से अवेलेबल है तो जी हिंसर जो प्रोग्राम में कॉलर की तरफ हल पोसूँ तो लाइन से गए केर असो लाइव कॉलिंग नंबर है 0300 11 34 88 असलम वालेकुम شمن میرا علی جی فرمائش آئی ہے لیٹس سی نیکسٹ کالر کیڑی فرمائش کن پیا ائی ماں واں کے بدائی تو حالات ہیر میسج آیا ہے تے بابا اگو چھا جی غلام خاص کے لیے اگر جھنڈو مری خان قربان علی خاص کے لیے ادا نور محمد ہن گبرانی کاج میں ریڈیو جا آر جی ائی لسنر آیا پروگرام وی آئی پی تھیو خوش تھی چلو جی ادا سا خوش تھی اسی تا جو میسج آیا لکھ تھوڑا ایک بیو کالر شامل کیوں پیا لیٹس سی لائن تے گڈ کے رہن السلام علیکم وعلیکم السلام کیسے ہیں بابل بھائی الحمدللہ آواں بدھایو کیڑ تھا گلاو جی میں
2: سکھر سے بات کر رہی ہوں
1: آپ کی چھوٹی اچھا سکھر سے بات کر رہی ہیں نام بتانا چاہیں گے آپ
2: آپ کی چھوٹی
1: ایک سیکنڈ میں جو ہے آپ کا آواز کلیئر نہیں سمجھ رہا دوبارہ بتائیے نام کیا بتا رہی ہیں آپ چلیں ٹھیک ہے اور یہ بتائیں کون سا سنگر آپ سننا چاہتی ہیں آپ ہی پسند کا ٹھیک ہے اور ہیمے بیوٹی کریم کے بارے میں آپ کی کیا رائے ہے اچھا تعریف سنی ہے اور استعمال نہیں کی لیکن چلیں اٹس اوکے آپ استعمال کر کے دیکھیں گی تو آپ خود بھی تعریف کریں گی چلیں بہت شکریہ جی جی اصل میں آپ کی آواز سمجھ نہیں پا رہا آپ کیا کہہ رہی ہیں
2: کیا
1: चले, आई विल ट्राई, आपकी राय जो है मैं देखता हूँ आप क्या कह रही है, मैं समझा नहीं, बहरहाल आपका बहुत शुक्रिया, शामिल हुई आप, थैंक यू. सो लिसन, मुझे मैं ये फील कर रहा हूँ कि जब आपकी कॉल आती है, स्पेशली हमारे कुछ ऐसे लिसनर्स हैं वो हैंड फ्री यूज करते हैं जिसकी वजह से उनकी आवाज़ क्लियर नहीं आ पाती, तो मेरी ये रिक्वेस्ट है जब आप हमें कॉल करते हैं तो कोशिश करें हैंड फ्री ना लगी हुई हो और स्पीकर ऑन ना हो, रेडियो से आप थोड़े से दूर हों और सिग्नल्स आपके नेटवर्क के कंप्लीट हों ताकि आपकी आवाज हम तक क्लियर पहुंच सके और हम आपकी बात समझ सकें. सो हैमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम में SPF 30 जो है ये आपको सन प्रोटेक्शन देता है, चेहरे पर दाग धब्बे कील मुहासों का मुकम्मल तौर पर खात्मा होता है और आपके चेहरे की जो स्किन है वो बाकायदा तौर पर स्पेशल ग्रो करती है, ग्लो करती है और नेचुरल ग्लो होता है, ऐसे नहीं कि थोड़ा सा ग्लो बल्कि ये नेचुरल ग्लो हो जाता है. तो जी आप इस्तेमाल कर सकते हैं और 7 डेज के अंदर अंदर आपको इसका रिजल्ट मिल सकता है. जी हाँ, नेक्स्ट कॉलर की जानिब चलते हैं. अस्सलाम वालेकुम.
3: वालेकुम
1: जी. वालेकुम अस्सलाम.
3: मोहम्मद सलीम जनाब कराची को शाह सलम.
1: अच्छा हाल चन्ना साहब, प्रोग्राम किए पे बुद्ध होते न बुद्धो किए पे होते शाह फैसल कराची वट
3: सही पे बुद्धो
1: साई सही पे बुद्धो
3: जी साई
1: केंजे थ्रू
3: जी
1: केंजे थ्रू ता बुद्धो प्रोग्राम
3: असदाबाद
1: छापे चवामा
3: जी ताने तरफा
1: हले ठीक है मेहरबानी भा कराची वारा शामिल चाहता हूं यार मुझे समझ में कौन दो जे तो कराची वारा बुधन किए पे जने थे फेसबुक हां फेसबुक यार लाइव वने पे सॉरी भा बहरहाल कोशिश कियो प्रोग्राम के सही तरह बुधी करे कॉल कंदो तो मुझे डाडी खुशी थी आई ता अगर कराची या आउट ऑफ रेंज असा जो रेडियो बुधो पे FM बुधो पे फेसबुक जे जरिए इंटरनेट जे जरिए तो वो पॉइंट आउट करा तो जी मुझे खबर पे तवा प्रोग्राम में बाकायदा तौर ते तवजा सा मुझी गाल के समझी रहा हो. सो इट्स ओके, नेक्स्ट कॉलर के शामिल कंदा सी. अब बाबा हिकड़ो फरमाइश आई आए केड़े सिंगर जी हुई शमन मीराली है बी अदी चयो थे आप अपनी पसंद का सॉन्ग प्ले करें. सो थर्ड ये कॉलर डिसाइड करेगा कि आया मैं अपनी पसंद शामिल करूं या शमन मीराली. ठीक है, सो लेट्स सी लाइन पर हमारे साथ कौन है. हमारा लाइव कॉलिंग नंबर है 03-000-11-34-88. आप इस नंबर पर कॉल करके प्रोग्राम में शामिल हो सकते हैं. सो कॉलर की जानिब चलता हूँ. अस्सलाम वालेकुम. अस्सलाम वालेकुम. चलो इट्स ओके. सो शमन मीराली का गाना प्ले करता हूं मैं अपनी पसंद का आप सबके लिए. आई गुजारे तवां जे लाइ मां बुधाईंदो हलां त गुजारे चए पई त उहो केर आहे जेको गूंगो भी आहे बोड़ो भी आहे ऐं अंधो भी आहे पर हमेशा सच ॻाल्हाए थो. हाणे तव्हां इहा गुज़ारत बनियो प्रोग्राम में शामिल थी. शामिल थियण जा तरीक़ेकार मां खे ऑलरेडी ॿुधाए चुको आहियां. अचो त शमन मीराली ॿुधूं पिया हिन रौनक महफ़िल में ऐं मूंसां गॾु रहिजो पूरे 8 वॻे ताईं. ऐं हैमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जे बारे में का मालूमात घुरिजे त हिन जो हेल्पलाइन नंबर आहे 03-006-713-5407.